0: جناب سپیکر، یہاں پر میں اپنے برادر ملک ایران کے حوالے سے وفاقی وزیر داخلہ محسن نقوی کی خدمات کو سراہتا ہوں، جنہوں نے اس دوران نہایت ذمہ داری کے ساتھ اہم امور سر انجام دیے اور بڑی لگن کے ساتھ اپنے ایرانی بھائیوں کے ساتھ ان کو پوری طرح بامانی طور پر انہوں نے انگیج کیا، اور اس کے ساتھ ساتھ وزارت خارجہ سمیت تمام اداروں کے قابل پاکستانی افسران کو بھی میں خراج تحسین پیش کرنا چاہتا ہوں، جنہوں نے اپنی پیشہ ورانہ صلاحیتوں سے پاکستان کا نام روشن کیا۔ جناب سپیکر، پوری پاکستانی قوم، ہم سب اس ایوان میں بیٹھے ہوئے انتہائی قابل احترام ہمارے بھائی اور بہنیں اور پارٹیز کے زعما جو اس ایوان میں ہیں یا ایوان میں نہیں موجود، آپ سب پاکستان کا فخر ہیں اور پاکستان کو آپ پہ فخر ہے۔ جناب سپیکر، انہوں نے پوری اتحاد اور یکجہتی کے ساتھ اس پورے دورانیہ میں سیسا پلائی ہوئی دیوار کا ثبوت پیش کیا۔ جناب سپیکر، آج کا دن نہ صرف پاکستان میں بسنے والوں بلکہ دنیا بھر میں آباد ہر جگہ پاکستانیوں کے لیے باعث افتخار ہے۔ اس جنگ کے تباہ کن اثرات سے پوری دنیا اور اس کی معیشت لرز گئی، پاکستان کی معیشت پر بھی بے پناہ دباؤ آیا جو ابھی تک جاری ہے، لیکن پاکستانی قوم نے نہایت صبر و تحمل کا مظاہرہ کرتے ہوئے بھرپور حکومت کا ساتھ دیا، اور ہم نے بروقت فیصلوں اور پیش بندی کے ذریعے اپنی قوم کو مہنگائی کی شدت سے ممکنہ حد تک بچانے کی پوری کوشش کی، جس میں صوبائی حکومتیں، صوبائی وزراء اعلیٰ نے بھی انتہائی لائق شاندار کردار ادا کیا، جس کی بھرپور ستائش کی جانی چاہیے۔ جناب سپیکر، میں وفاقی اور صوبائی قیادت اور پوری پاکستانی قوم کو سلام پیش کرتا ہوں اور یقین دلاتا ہوں کہ اس امن معاہدے کے نتیجے میں عالمی معاشی استحکام کے ثمرات، ہماری اجتماعی کاوش اور صلاحیتوں کو بروئے کار لا کر ہم مل کر انشاءاللہ ہر پاکستانی کی دہلیز پر وہ ریلیف، وہ فائدہ پہنچائیں گے، اور اس وقت تب ہم مل کر ہم کام کرتے رہیں گے جب تک کہ ہم یہ ذمہ داری ادا نہ کر دیں، اس وقت ہم چین سے نہیں بیٹھیں گے۔ جناب سپیکر، میں ہمیشہ یہ بات کہتا تھا جسے اس رب ذو الجلال نے اپنی کمال مہربانی سے ایک مرتبہ پھر سچ کر دکھایا، اور وہ یہ ہے جناب سپیکر کہ جب اپنا قافلہ عزم و یقین سے نکلے گا، جہاں سے چاہیں گے رستہ وہیں سے نکلے گا۔ وطن کی مٹی مجھے ایڑیاں رگڑنے دے، مجھے یقین ہے چشمہ یہیں سے نکلے گا۔ جناب سپیکر، ختامن یہ شعر عرض کر اپنی بات ختم کرتا ہوں کہ ہم نے آج جیتا ہے وہ امتحان اللہ تعالیٰ کے فضل و کرم سے، اس کی کمال مہربانی سے۔ ہم نے آج جیتا ہے وہ امتحان، دنیا میں گونجتا ہے نام پاکستان۔ جب ہم پر کوئی حملہ کر دے تو دشمن کو دھول چٹاتے ہیں ہم، اور امن کی بات ہو تو آگ میں پھول کھلاتے ہیں ہم۔ پاکستان پائیدار۔ دنیا بھر میں امن
1: کے
2: دیرز میوزک اینڈ دین دیرز میجک، ون اباو ایف ایم 101۔
1: आप सुन रहे हैं FM 101।
3: हेलो, हैगे हो आप? इधर ही है ना अभी? अगर इधर ही है तो वापस आ जाए, क्योंकि मैं अभी इधर ही हूँ, मैं नहीं गई। आपके कुछ पैगाम शामिल करने हैं मैंने। और आज हम बात कर रहे थे तरबियत के हवाले से, आज हम बात कर रहे थे उन लोगों के हवाले से जो के बात को बर्दाश्त नहीं करते। वो कहते हैं कहने वाले का कुछ नहीं जाता, सहने वाले कमाल करते हैं। जब आप सह जाते हैं ना, फिर कोई फर्क नहीं पड़ता, कुछ भी हो जाए, है ना ऐसे बात। अच्छा जी, आपके कुछ पैगाम हैं। एम रजा चौधरी, एम इजाज अली शरकपुर शरीफ से हमारे साथ मौजूद हैं। नज़ीर खुसू साहब हैं सोबतपुर बलूचिस्तान से। और हमारे साथ हैं जी मेहरान मलिक ऑफिशियल, अस्सलामु अलैकुम। सज्जाद अली दाडला अस्सलामु अलैकुम कहते हैं। अच्छा, ये मैसेज आपका शामिल कर चुकी। मोहम्मद अकबर हमारे साथ, इतना मीठा था वो गुस्से भरा लहजा। अब्दुलरहमान, उसने जिस जिस को जाने का कहा बैठ गया। एंज नहीं उंदा उंदा सर, गुस्सा गुस्सा होता है, मीठा गुस्से में मीठा। ये कौन सा भाई गुस्सा है? वो गुस्सा ही क्या जिसमें फिर मिठास हो? गुस्से में पता चलना चाहिए ना कि गुस्से में है बंदा। अच्छा जी, कमल नाज कहती हैं, क्या कहती हैं? ओके, ये पढ़ चुकी मैं। अस्सलामु अलैकुम, उस्मान अली हैं। मिस जुबिया, आई एम फ्रॉम फैसलाबाद। अच्छी तरबियत के लिए शुरू से ही बच्चों का माइंड पॉजिटिव बनाएं। बहुत अच्छी बात की उस्मान आपने, थैंक यू सो मच। हाद हैं, थैंक यू सो मच जी। हाली नूर लड़की, कैसी हो, कहाँ गुम हो? एनीवेज, हाले नूर हमारे साथ हैं जी, बहुत शुक्रिया हाले। कहती हैं कि वैसे तो वैसे आपकी बर्थडे भी जून में ही है ना, और आई थिंक उस दिन आपका प्रोग्राम भी है। अच्छा, मुझे नहीं पता वैसे मेरा उस दिन प्रोग्राम है कि नहीं है। कहती है वैसे तो आप मिलती नहीं, ऐसे तो ना करें, ऐसे तो नहीं होता ना फिर। एनीवेज हाले, बहुत शुक्रिया, थैंक यू सो मच। और हाँ, मेरा उस दिन प्रोग्राम हुआ या ना हुआ, मैं तुमसे मिलूंगी, लाजमी, पक्का, डन, वादा। सज्जाद अली लाडला कहते हैं कि लगता है आप चले गए, इतनी लंबी ब्रेक। हाँ नहीं, कुछ चीजें जरूरी होती है ना सज्जाद, वो करना फिर आपकी रिस्पॉन्सिबिलिटी होती है। कहती हैं कि अगर हम जिंदगी में वो रास्ता अपनाएं जिसका मकसद नस्ल इंसानी की बका हो, तो दुनिया का कोई बोझ हमें झुका नहीं सकता। बहुत अच्छी बात। रियाज भट्टी हमारे साथ मौजूद हैं जी, थैंक यू सो मच, बहुत शुक्रिया आपका, आपने मैसेज किया हमें, कॉमेंट किया हमें। जिमी राजपूत हमारे साथ है, कैसी हैं आप? बड़ी देर बाद आपकी आवाज़ सुनी है, मेरा रेडियो ख़राब हो गया था, अब मोबाइल रेडियो वाले ले लिया है। ओके, देखा, तरक्कियाँ कर ली आपने, अच्छा है ना ये। इसी तरह कहते हैं कि कोई चीज़ अगर ख़राब होती है या कोई चीज़ जाती है तो फिर उससे बेहतर आती है। इसी बात पे चलते हुए जो है ना, हम ना बहुत सारी चीज़ों को जानबूझ के ख़राब कर देते हैं, बहुत सारे रिश्तों को जानबूझ के खराब कर देते हैं कि चलो ऐ जाएगा ते नवा आएगा ना। कुछ लोग होते हैं ना, बहाने ढूंढ रहे होते हैं, कहते हैं यार कोई वजह बने, और फिर हम कहें मेरी गलती नहीं है, गलती तो तुम्हारी थी। कुछ लोग होते हैं उनको पासदारी करना आता है, उनको मान रखना आता है यार, मान रख लेते हैं। और जब आप किसी का मान रख लेते हैं ना, आपको मान रखना आता है ना, आप समझो कि आपको जिंदगी बहुत सारे मकामात पे, बहुत सारी चीजों में अबूर हासिल हो गया है। स्टिक अराउंड।